0: ब्रो सब के सांस ये
1: पासी तुमने माती मारें शेवे मोतन तो तुम बरे फरुस्ता ने वो नहीं तुम नो तुम यो तुम बेशो सो बे नो तुम बे सो तेरे सोस बखरे स्तोस जिया वर्ष को जने गोरे मेर वही से ने रुना परे रुना शब्द ने रो फक्त सोए रुना ते दुदम ते इशारे या ताय ओनो ताय एन थोफ ओन मारें तरफ बोस एन ते बरे रों खेम बाय तो फाइन तेरों ते बन ओन खेन हरी निवेन जीवन दो प्रतोरिप शोज बे नो
0: Bro,
1: थी
0: civic sasti riele son.
1: Ebni be choice ev noti ban dokra tor fiotem ben choice ben noti o ben sotir isos be Christos nash kura kala kulla halwa min agli kulla halwa fi kulla hal lanak satartana wa antana wa bastana wa qabaltana ilik wa ashfaqt alina wa addatana wa taita bina ila hazihi as-sa'a
0: اطلبوا لك يرحمنا الله وترأف علينا واسمعنا وعيننا واقبل صلاة طلب القديسين من صلى عنا في كل حين ويجعلنا مستحقين ان نشارك الاسلام المقدسه المباركه لمغفرات خطايانا
1: يا رب
0: من
1: رحم. أجل هذا نسأل ونطلب من صلاحك يا محب البشر امنح نكمل هذا اليوم المقدس وكل محاتنا بكل سلام ما خوف كل حسد وكل تجربة وكل فعل الشيطان ومؤامرة الناس الأشرار وقيام الأعداء الخافين والظاهرين انزح عنا وعن سائر الشعبات عن هذه الميدان عن هذه الكنيسة وضعك المقدس هذا ميزيس ناني في مثل نوفني صان مونان جيمس وقت برشيشنان اهو ميجاني هو اوف نمني تشيلي نم ايجنتي قمت رسن